तपाईँ डब्लुबीटीवी एलबी बर्लिङटन सुन्दै हुनुहुन्छ। साउथ इन बर्लिङटनको संचार प्रसारण केन्द्रबाट 99.3 प्रसारण हुँदैछ।